0: नहीं लगता है क्योंकि मैं बहुत अच्छे से हॉस्पिटैलिटी देता हूँ. हाँ. पता नहीं चलता कि कब हमने इंटरव्यू करके एंड भी कर दिया.
1: ये तो है,
0: है ना. एंड आई होप आपको भी मजा आ रहा होगा
1: बहुत ज्यादा.
0: तो यार आज की शाम जो है हम कुछ बेहतरीन सा सुनना चाहेंगे अपने दोस्तों के नाम, अपने लिसनर्स के नाम. आप क्या सुनाना चाहोगे?
1: स्टार्टिंग में तारीफ की करना चाहूंगा. सूर्य स्टार्टिंग की सैडनेस.
0: मुझे लगता है कि यार तारीफ अगर हो जाए तो फिर मजा आ जाए. हाँ, चार चांद बन जाए. हाँ, है ना, चार चांद तो लग जाएंगे.
1: करो ना अपने महबूब की किस तरीके से.
0: हाँ, क्या बात है, महबूब की तारीफ. वाह.
1: पता है मुझे पहले कुछ था पर अब अहमक हूँ मैं.
0: वाह.
1: पर तू नहीं. तुम मेरे लिए क्या हो सुनना चाहती हो? तुम मेरे लिए क्या हो सुनना चाहती हो तो सुनो. तुम खूबरू हो, खुश अंदाम हो तुम. तुम खूबरू हो, खुश अंदाम हो तुम. सिफाते हुस्न से बहरावार हो तुम.
0: क्या बात है, वेरी नाइस है, वेरी नाइस, बहुत ही बढ़िया. गाइस ऐसी बहुत सारी कॉन्वर्सेशन अभी इसके साथ करनी है. आप कहीं मत जाइए, स्टे ट्यून्ड रहिए आरजे आनंद के साथ. इसे गाना उसके बाद जल्दी से लौट कर आते हैं मोहम्मद अजीम के साथ. अजीम वेलकम बैक यू वंस अगेन एफएम मुरादाबाद के स्टूडियो में मेरे भाई. अब बताओ अब क्या सुना रहे हो? अभी तो तुमने तारीफ कर दी, बहुत मजा आया तुम्हारी तारीफ सुन के, मुझे भी और मेरे लिसनर्स को भी. आई एम श्योर उनको भी अच्छा ही लगा होगा. तो अब जरा कुछ बेहतरीन सुना दो यार.
1: हाँ क्यों नहीं. उसके बाद आप एक पोएट्री अपनी महफिल में उसके बारे में क्या कहना चाहते हैं? अपनी महफिल में उसके अफसाने बयां करना चाहते हैं. तो उस पे लिखी थी, मुसलसल चलता रहेगा ये कादिम सफर.
0: वाह.
1: मुसलसल चलता रहेगा ये कादिम सफर, मुख्तलिफ रहेंगे हम तुमसे. मुख्तलिफ रहेंगे हम तुमसे और एतबार करना, और एतबार करना हमारी महफिल में तुम्हारे ही अफसाने बयां होंगे.
0: उर्दू इतनी गजब की है तुम्हारी, इतनी धाकड़ आपने बोला है, मतलब मजा आ गया, बेहतरीन. कोई हिंदी वाली भी सुना दे यार.
1: हाँ हाँ बहुत हैं.
0: हाँ तो कुछ बढ़िया से सुना दे. आज अजीम जो है अपनी डायरियों के पन्नों की आवाज आपको सुना रहा है, तो छका छक पलट रहा है वो, और उसमें से कुछ बेहतरीन ताजा ताजा फ्रेश कॉन्टेंट आपको दे रहा है. हाँ अजीम
1: एक शायरी है, अब मोहब्बत से कह रहे हैं कि दगा उसने की थी.
0: हाँ.
1: तो उस पे लिखी थी, दगा उसने की थी तभी हम शायर हैं.
0: वाह.
1: मोहब्बत सच्ची हमने की थी तभी हम शायर हैं.
0: याद करो,
1: दगा करते हम भी तुम्हारी तरह तो क्या कह पाते तभी हम शायर हैं. मोहब्बत तुम भी करो किसी से और वो करे किसी और से. बैठो तुम भी किसी महफिल में हमारी तरह और सुनाओ अपनी शायरी और कहो, दगा उसने की थी तभी हम शायर हैं. मोहब्बत सच्ची हमने की थी तभी हम शायर.
0: क्या बात है यार, वेरी नाइस यार, वेरी नाइस. अच्छा असीम एक बात बताओ, ये जो शेरो शायरी है ये कहाँ से निकलती है? कुछ लोग कहते हैं गजलों से शायरी बनी है, कुछ लोग कहते हैं टूटे दिल से शायरी बनी है, तुम्हारा क्या मानना है?
1: शायरी अपने आप आती है.
0: ओके. अच्छा गजलों से भी मैंने सुना है कुछ. हाँ, निकलती है.
1: ये जितने भी जैसा आपने उन्हें सुना होगा नुसरत फतेह अली खान को,
0: नुसरत साहब को, उनके गानों में
1: उनकी कुछ नहीं होता, मतलब जहां तक मुझे पता है. मैं माफी चाहता हूँ अगर कुछ बोल रहा हूँ गलत. तो वो भी एक पोएट से ही पोएट्री सारी लिखी जाती है, शायरी लिखी जाती है, वो भी उसे बस पढ़ते हैं.
0: बट उनका तरीका अलग होता है एक्सप्रेस करने का.
1: वो भी पोएट की ही कुछ लिखा हुआ होता है जो वो पढ़ते हैं.
0: ओके ओके. अच्छा एक बात बताओ, जो नज्म होती है उसमें और शेर शायरी में कितना डिफरेंस होता है?
1: बहुत कम होता है, ज्यादा नहीं है, कह सकते हैं थोड़ा बहुत है.
0: ओके ओके ओके. तुम्हें कोई नज्म याद है?
1: नहीं फिलहाल तो मेरे को.
0: ओके ओके ओके. मतलब अभी तुम सिर्फ शायरो शायरी और पोएट्री में तुम ज्यादा रहते हो एक्टिव. कोई पोएट्री जो आपके दिल के बहुत करीब हो?
1: हाँ है. ये उस पे है जैसे कि मैंने लिखी थी, मुस्लिम हूँ फिर भी लोग पूछते हैं नशा शराब का करते हो क्या. मुस्लिम हूँ फिर भी लोग पूछते हैं नशा शराब का करते हो क्या. न बीड़ी न सिगरेट नशा शराब का है. न बीड़ी न सिगरेट न नशा शराब का है. मुझे नशा है तो बस उसकी आंख का है. मुझे नशा है तो बस उसकी आंख का है. और वैसे भी उसकी आंखें किसी शराब से कम थोड़ी हैं. हमें शराबी कहो मगर शराब का नहीं, उसकी आंख का कहो ना.
0: क्या बात है, क्या बात है अजीम, वेरी वेरी वंडरफुल यार. ऐसी अजीम की शेरो शायरी आप तक पहुंचती रहेंगी. एक काम करेंगे, छोटा सा म्यूजिकल ब्रेक लेंगे, उसके बाद जल्दी से लौट कर आए. यार अजीम बहुत अच्छी शेरो शायरी कर रहे हो, बहुत अच्छी पोइट्री कर रहे हो, लेकिन मेरे एक दिल की ख्वाहिश है उस पर कुछ सुना दो. तो जैसे आपको पता है ना आजकल लोग बड़ी धोखेबाजी करते हैं, है ना, दिल लगी बहुत करते हैं जिसे कहते हैं. हम लोग प्यार करते तो हैं लेकिन बाद में पता चलता है वो प्यार नहीं था, वो सिर्फ एक टाइम पास था. हाँ. है ना, अट्रैक्शन था. तो उसके ऊपर क्या कहना चाहोगे? सामने वाले ने आपसे दिल से मोहब्बत कर ली है लेकिन जब उसे पता चल रहा है कि नहीं ये तो टाइम पास था, ये तो उसके साथ में एक शातिर वाला गेम हो गया है ना, एक शतरंज वाली चाल हो गई, तो उस पर आप क्या कहना चाहोगे?
1: है एक शायरी उस पर है कि जैसे आपको टाइपिंग करते भी होता है ना, चैट पे धोखा देता होता है एक तरीके से, उस पे मैंने शायरी लिखी थी. तू पूछ तो सही हुआ क्या, मैं बताता हूँ तुझे बेचैन हूँ मैं. तू पूछ तो सही हुआ क्या, मैं बताता हूँ तुझे बेचैन हूँ मैं. तू पूछ तो सही बेचैन क्यों हो, मैं बताता हूँ तुझे वजह तुम हो. तू पूछ तो सही मैं कैसे हूँ तुम्हारी बेचैनी की वजह. میں بتاتا ہوں تجھے، تیرا بات نہ کرنا خنزر سے زیادہ زخم دیتا ہے مجھے، خنزر سے زیادہ زخم دیتا ہے مجھے.
0: کیا بات ہے، ویری نائس ہے، بہت ہی بڑھیا. عظیم تم بہت سارے اوپن مائکس میں جاتے ہو، بہت سارے جو پوئٹری شوز ہوتے ہیں وہاں جاتے ہو، تو کبھی کوئی ایسا تمہارے ساتھ سین ہوا ہے جو تمہارے دل کی بہت اچھی پوئٹری یا شاعری رہی اور تم وہاں گئے مائک پہ تم بھول گئے ہو، ایسا ہوا ہے کبھی؟
1: نہیں ایسا کبھی ہوا نہیں، فرسٹ ٹائم ایک بار ہو چکا تھا.
0: ہوا تھا ویسے،
1: نوئیڈا شو میں گیا تھا.
0: اچھا اچھا، کہاں کہاں جاتے ہو ویسے وہ اوپن مائکس پہ؟
1: جہاں جو بلا لیں آپ، خاص کر اوپن مائکس آپ کے پاس آئے ہیں. ہاں
0: نہیں مطلب، تو آپ مراد آباد میں اوپن مائکس میں ڈھونڈتے ہو یا آس پاس کے لوکیشنز میں بھی؟ بریلی وغیرہ بھی
1: جا سکتا ہوں میں.
0: اچھا، مطلب جہاں انٹرسٹ ہوتا ہے وہاں آدمی پہنچے جاتا ہے، مین بات تو یہ ہے. تو فیملی وغیرہ کا کیا سپورٹ رہتا ہے؟ ان کو پتا ہے کہ تمہارا یہ اندر سے ایک وائب ہے، تمہیں یہ کرنا ہے، تمہارا پیشن ہے؟
1: ہاں پتا ہے انہیں. فرسٹ شو میں تو میں نے بھائی سے ہی پیسے لیے تھے جانے کے خرچے کے لیے، بٹ اتنا وہ نہیں ہے کہ انہیں لگتا ہے کہ پیسہ ہی آئے تبھی زیادہ بیٹر ہے، کیونکہ وہ گورنمنٹ جاب کے لیے پریپریشن کرا رہے ہیں. مجھے 3 سال سے کر رہا ہوں میں بھی، بٹ مجھے بی ایس سی بھی کرنی تھی ساتھ ساتھ، کیونکہ اس میں بیک آتی، اس چیز سے کر رہا ہوں بس، یہ بھی ایک پیشن ہے کر رہا ہوں.
0: ویری نائس. تو اچھا، اس میں فیوچر بنانے کا پلان کر رہے ہو آگے؟
1: ہاں سوچ تو رہا ہوں کہ اس میں نکل جاؤں تو زیادہ
0: بہتر ہے. اس میں کیا اسکوپ ہے ویسے یار؟
1: ہاں
0: کیا اسکوپ ہے اس میں، فیوچر کیا رہتا ہے
1: اس میں؟ ایک طریقے سے دیکھا جائے تو آدمی کامیاب مرنے کے بعد ہی ہے، کیونکہ شاعر کی شاعری مرنے کے بعد زیادہ فیمس ہوتی ہے.
0: کیا بات ہے، بہت بڑھیا یار. لیکن یہ چیز ہم چاہیں گے کہ تم جو کامیابی ہے نا وہ ایسی حاصل کرو جیسے اکھل بھیا نے انٹری مار کے کری ہے ابھی، اسی لیے تو ان کو ہوا ہوائی کہتے ہیں ہم. وہ آگے بڑھیں گے، وہ بیچ میں کبھی بھی آ جاتے ہیں، اور جب جو بن بلائے نہیں آتے ہیں، جن کو اس رسپیکٹ کے عزت کے ساتھ بلائے جاتے ہیں وہ ہوا ہوائی ہوتے ہیں. اور ابھی آئے ہیں تو ایک دو شاعری ان سے بھی سنیں گے، مگر ان کو تھوڑا وقت دیں گے، ابھی لیپ ٹاپ نکالیں گے اور اپنے دل کے جذبات اس پہ سرچ کریں گے، پھر آپ کے سامنے ان کو پیش کریں گے. لیکن ہلو بھائی تو سن لیتے. ہائی اکھل بھائی، ہاؤ یو؟
2: آئی ایم گڈ. کیسے ہو آنند؟
0: بالکل بڑھیا. آپ نے جو یہ دھکا مار کے گیٹ کھولا ہے نا، اس کی بےزتی ہوئی ہے آج، ایک بار نوک نوک تو کر ہی لیتے یار.
2: آج کل نا بنا دھکا مارے کوئی کام نہیں ہوتے، یہ سچائی ہے.
0: جو کپل شرما بولتے ہیں نا، 3 بار تاری ٹھوکے، وہی والا میں نے ان کے لیے کر دیا ہے. خیر اکھل بھائی، یہ عظیم جی ہیں اور یہ امروہا سے بلانگ کرتے ہیں، اور ان کے آس پاس میں کوئی ایریا پڑتا ہے جہاں سے یہ ہے پرٹیکولر؟
2: جویا.
0: ہاں جویا کے آس پاس میں یہ ہے شاید، ایک اور اس کے آگے بھی کچھ ہے ان کا ایریا. اور یہ بہت اچھا پوئٹری وغیرہ کرتے ہیں، تو یہ بہت ہی بڑھیا بڑھیا لکھتے ہیں اور بہت اچھا سناتے بھی ہیں.
2: کب سے آپ کو پوئٹری کا شوق ہے؟
1: یہ تو میں بہت ٹائم سے لکھ رہا ہوں.
0: میں وہی اس سے پوچھ رہا تھا
1: ابھی، پرٹیکولر ٹائم سے لکھنا چلو، بہت ٹائم سے لکھنا چالو کرتا، پڑھتا تھا، چیزوں کو دیکھتا تھا، اپنے آپ آتی تھی. بٹ لکھنا جو اسٹارٹ کرا وہ لائبریری جانے وقت سے لکھ رہا، مطلب لگ بھگ 3 سال ہو گئے لکھنا تب سے اسٹارٹ کرا. جب دوستوں کو سنائی چیزیں، انہوں نے اچھا کہا کہ ہاں صحیح لکھ رہا ہے تو جا، تو مجھے لگا کہ جانا چاہیے، لکھنا چاہیے اور، تو میں نے اور اچھی چیزیں لکھی، ٹائم دیا اسے بھی تھوڑا، تو مجھے پسند آیا.
0: اچھا آپ اکھل بھائی کے سامنے کیا سنانا چاہو گے؟ کوئی بڑھیا سی اپنے دل کی، جو تمہارے دل کے بہت قریب ہو، کوئی شاعری یا پوئٹری.
1: ہاں ہے نا، کسی کی تصویر ہوتی ہے نا کہ اس کی تصویر، تو اس پہ شاعری لکھی تھی. کچھ بیتے لمحے کچھ بیتے باتیں یاد کرتا ہوں، کچھ بیتے لمحے کچھ بیتی باتیں یاد کرتا ہوں. تم نے تو کر لی کسی اور سے شادی، تم نے تو کر لی کسی اور سے شادی، پر میں آج بھی تیری تصویر تکتا ہوں اور گھٹ گھٹ کے مرتا ہوں. اور ہاں کہنے کو تو تیری تصویر فون میں ہے، اور ہاں کہنے کو تو تیری تصویر فون میں ہے، میں اسے آج بھی اپنے دل میں رکھتا ہوں.
0: ویری نائس. اکھل بھائی کیا کہنا چاہو گے آپ، یہ بتائیے.
2: میں اپنے پرس میں ایک تصویر ڈھونڈ رہا تھا.
0: ہاں وہ تصویر میرے پرس میں غلطی سے آ گئی، میں آپ کو بعد میں واپس کر دوں گا، آپ چنتا نہ کریں. تو ابھی اکھل بھائی آپ بھی کچھ سناؤ گے ایسی اچھی سی چٹپٹی شاعری؟
2: کیا چاہتے ہیں آپ میرے سے، کچھ سننا چاہتے ہیں؟
0: ہاں ہاں بس ایسا سننا چاہتے ہیں جس پہ تھوڑی سی ہنسی آ جائے آپ سے، مجھے یہی ایکسپیکٹ ہے. مطلب اچھی بات ہے، ایک ماحول بنا ہوا ہے، مطلب پورا شاعرانہ ماحول بن رہا ہے، اور عظیم بہت اچھی اچھی شعر و شاعری کرتا ہے، اتنا بڑھیا لکھتا ہے، اس کی رائٹنگ دیکھو. مجھے لگتا ہے اسے تو بالی ووڈ میں چلے جانا چاہیے. ہمارے گورب سے نہیں بولا ابھی اس کو یہ بات؟
2: نہیں نہیں، بالی ووڈ میں جائیں گے، ضرور جائیں گے، اور مراد آباد کا نام بھی جو ہے ہمارا ایک بار پھر سے بالی ووڈ میں پھر چمکے گا. اور کمال کی بات یہ ہے کہ آپ جہاں سے، یہ امروہا سے ہیں تو کمل امروہی،
0: ارے ہاں کیا بات ہے،
2: تو ان کے انہوں نے وہاں پہ ایک اسٹوڈیو بنایا تھا، تو بہت ہی، آج بھی اگر آپ گوگل پہ سرچ کریں گے تو ایک دم آپ کو پتا چل جائے گا.
0: تو ایسے بہت سارے جانے مانے نام ہیں جو اب انڈسٹری میں کام کر رہے ہیں، ایسا نہیں ہے. اور ہم مراد آباد کی انڈسٹری میں کام کر رہے ہیں، وہ بات الگ ہے. اور ہمیں یہ انڈسٹری بہت پیاری ہے، کیونکہ مجھے لگا اپنے شہر میں بھی بہت کچھ کیا جا سکتا ہے.
2: کیوں نہیں، کیوں نہیں،
0: کیوں نہیں ایسا ہو کہ ممبئی کی سیلیبریٹیز کو مراد آباد میں انٹرویو کے لیے بلایا جائے.
2: کیوں نہیں، آپ نے تو بلایا بھی ہے، آپ نے تو انسٹاگرام پہ کرا بھی ہے.
0: یہ پاسبل ہو سکتا ہے اگر آپ کے ارادے مضبوط ہو تو. کیوں،
2: بالکل صحیح.
0: پھر ہمارا جو سیشن ہے وہ ارادوں اور پازیٹیوٹی سے بھرا نہیں، آج دل کی شعر و شاعری سے بھرا ہوا ہے. تو کچھ کہنا چاہو گے؟
1: ہاں ہاں، کیوں نہیں، ابھی میں نے آپ کی کنورسیشن سنی تو اس میں آپ کہہ رہے تھے کچھ فنی سا ہو جائے، تو اس پہ سنا دوں؟
0: ارے بالکل یار، بس اتنا فنی ہو کہ ہم لوگوں کو ہنسی آئے، باہر والوں کو نہ آئے.
1: खैर उस पे तो रखा था मैंने भी फूल अपनी किताब में तुम्हारे नाम का, पहना था लोकेट अपने गले में तुम्हारे नाम का, रखा था फूल मैंने भी अपनी किताब में तुम्हारे नाम का, पहना था लोकेट अपने गले में तुम्हारे नाम का, तुम एक बार हाँ तो करो, तुम एक बार हाँ तो करो, अपनी महफिल में पौआ बंटवा दूंगा मैं तुम्हारे नाम का।
0: क्या बात है, बहुत ही बढ़िया। मैं फिलहाल पानी बंटवाना चाहता हूँ, गर्मियाँ बहुत ज्यादा हैं, तो आप पानी की तरफ ज्यादा ध्यान दें। आगे बढ़ते हैं और एक गाना सुनते हैं, उसके बाद वापस आते हैं। वेलकम बैक, ही वंस अगेन अखिल जी हैं, साथ में मोहम्मद अजीम हमारे साथ ढेर सारी बातें कर रहे हैं और मैं हूँ आपके साथ आरजी आनंद। पिछली बार जब अजीम आए थे तो उसने बहुत अच्छी अच्छी आपको पोएट्री सुनाई, कहानियां। कहानी तो नहीं सुनाता ये, आई थिंक इसका जोनर है, आई डोंट नो है भाई तेरा जोनर। हाँ, ये पोएट्रीज करता है, बहुत ही बढ़िया। तो अब जो है यार, हमने बहुत सारी बातें कर ली हैं, अभी हम बात कर रहे थे फनी वाली, अब थोड़ी सीरियस बातें कर लेते हैं। जिनके दिल टूट जाते हैं उनके बारे में बात करना जरूरी है, उस पर क्या कहना चाहोगे? टूटे आशिकों के लिए कहना चाहोगे? अखिल जैसे लोग बिल्कुल टूटे आशिक नहीं होते, ना ही मैं हूँ, तो आप हम दोनों को छोड़ के कुछ भी बोल सकते हैं।
1: हाँ, एक है लेकिन टूटे आशिक नहीं, लेकिन अपनी मोहब्बत को आप सबसे नायाब बताना चाहते हैं।
0: हाँ बिल्कुल,
1: आपकी मोहब्बत सबसे नायाब है, उस पर लिखी थी मैंने। किसी ने पूछा वही क्यों हमारे दिल से बस एक बात निकली, किसी ने पूछा वही क्यों हमारे दिल से बस एक बात निकली, किसी की जिंदगी तो किसी का ख्वाब है वो, किसी की जिंदगी तो किसी का ख्वाब है वो, यूं तो लाख हसी हैं जहां में यारो, यूं तो लाख हसी हैं जहां में यारो, पर वो सबसे हसी और सबसे नायाब है वो, सबसे नायाब है वो।
0: क्या बात है, अखिल जी ने अपना जो है पिटारा तैयार कर लिया है कुछ सुनाने का, तो इनके पिटारे को ध्यान में रखते हुए माइक में इनकी और जो है लगाना
2: चाहूंगा। मैं अपने सभी श्रोताओं को ये कहना चाहूंगा और बताना भी चाहूंगा,
0: श्रोता मेरे भी हैं,
2: कि जो भी मेरी आवाज निकल रही है दिल से, जो भी शायरी निकल रही है
0: जी, जी।
2: वो सब आनंद की दिल की भी है, जो आनंद अपने से कहना चाह रहा था, कहना चाह रहा है
0: कि मैंने लिख के इनको फॉरवर्ड कर दिया कि भैया ये मैं नहीं बोलूंगा, आप बोलिए, जूते पड़ेंगे तो सर आपका होगा मेरा नहीं, मेन बात ये है।
2: अब आनंद जी भी जो है हर सीजन वेट करते हैं कि कब मेरा सीजन जो है होगा पूरा।
0: मतलब कहना क्या चाहते हो, सीजन का तो कोई मतलब ही नहीं है भाई, इट्स नॉट कपिल शर्मा शो, वो सीजन 5 सीजन 2 नहीं चल रहा है ये। हाँ, फिलहाल यहाँ पर शेरो
2: तुम्हारी, तुम्हारी मुस्कान का असर कुछ ऐसा होता है,
0: वाह,
2: दिल का हर कोना रोशन सा होता है,
0: गजब।
2: यू तो जी लेते हैं हम हर दिन अकेले, यू तो जी लेते हैं हम हर दिन अकेले, पर तुम्हारा साथ जिंदगी से भी प्यारा होता है।
0: क्या बात है, बहुत ही बढ़िया, ये
2: इंस्टेंट शायरी कहते हैं ना इसे,
0: इंस्टेंट शायरी ये होता है, सेंस ऑफ ह्यूमर। ऐसे सेंस ऑफ ह्यूमर में 5 किलो आलू ना बांट दूं फ्री में गली के मोहल्ले में।
2: 5 किलो तुम 5 गिलास नहीं पिला पा रहे हो पानी लोगों को।
0: क्या बात कर रहे हो, मैं 5 बॉटल पानी पिला चुका हूँ, 5 गेस्ट आए थे सुबह से मेरे ऑफिस में, कोई था नहीं आज।
2: बहुत ही अच्छा काम कर रहे हो गर्मी में आनंद, बहुत अच्छा,
0: थैंक यू सो मच। बस आपको नहीं पिलाया, अभी थोड़ी देर बाद आपको भी सर्विस देंगे पानी की, आप चिंता ना करें। वेल आगे बढ़ते हैं गाइस, ये बहुत अच्छी बात है, पानी लाते रहिए और पानी पीते रहिए, क्यों अखिल भैया? अब ये माइक जो है उस लड़की की तरफ भी करते हैं जो एक बड़ी देर से हमारी तरफ बैठी है और हम लोगों को घूर रही है, हमारे बीच में प्राची भी है, आज की जो शाम है महफिलों से सजी हुई है। प्राची क्या करते हो तुम, अपने बारे बताओ।
3: मैं पोइट्री करती हूँ कभी कभी, और मैं एक पोइट्री है, एक शायरी है जो मैं आपको सुनाऊंगी। लगता है मुझे कि नहीं बस जिंदगी पे हमारा, लगता है मुझे कि नहीं बस जिंदगी पे हमारा, इसमें दस्तकें तो खुदा की भी होती हैं, इसमें दस्तकें तो खुदा की भी होती हैं, ऐसा कहता है अनुभव हमारा। वैसे तो नहीं देखी हमने दुनिया सारी, वैसे तो नहीं देखी हमने दुनिया सारी, पर फिर भी से सवाल हमारा, क्यों किसी की एक ही खूबी काफी है दिल में समा जाने के लिए, क्यों किसी की एक ही खूबी काफी है दिल में समा जाने के लिए, और किसी की 1000 खूबी भी दिखे वो फिर भी नहीं हमारा।
0: क्या बात है, वेरी नाइस प्राची, मजा आ गया तुम्हारी शायरी सुन के। और तुमने इसमें एक बात बोली थी, वैसे तो नहीं देखी हमने दुनिया सारी, वैसे तो नहीं,
3: खुद से सवाल हमारा,
0: क्या बात है, और
3: मतलब वी माइट बी रॉन्ग,
0: हाँ,
3: पर स्टिल मतलब एक हम कह रहे हैं कि हो सकता है हम गलत हो, पर अभी तक जितने एक्सपीरियंस है बेस्ड ऑन दैट कि खुद से एक सवाल हमारा, क्यों किसी की एक ही खूबी काफी है दिल में समा जाने के लिए, और किसी की 1000 खूबी भी दिखी वो फिर भी नहीं हमारा।
0: नहीं, वो क्या लाइन बोली थी, दुनिया देखी हमारी, स्टार्टिंग में कुछ बोला था
3: नहीं, एक बार मैं दोबारा से कहना चाहूंगी।
0: हाँ, हाँ।
3: लगता है मुझे कि नहीं बस जिंदगी पे हमारा, इसमें दस्तकें तो खुदा की भी होती हैं, इसमें दस्तकें तो खुदा की भी होती हैं, ऐसा कहता है अनुभव हमारा। वैसे तो नहीं देखी हमने दुनिया सारी, वैसे तो नहीं देखी हमने दुनिया सारी, पर फिर भी खुद से एक सवाल हमारा, क्यों किसी की एक ही खूबी काफी है दिल में समा जाने के लिए, और किसी की हजार खूबी भी दिखे